0: وما أنت عليهم بوكيل
1: أمنغل روضة بن ديبة سكومي غنبا نونا تنوينوك قواعد وطوغة تريغة عنان إدغام كيا قواعد إدغام واغو بن ديبة
0: إدغام كوريني إخفاء كورما إذ
1: سكومي غنبا نونا نوة تنوين فهتا ادغام گ اکور تو گ تریں اکورن اس کم گ وانما سکوم گ وانون نو تنوین فحت گ اون اکورا ایک کول لگین کیون ای ادغام کور مکی ادغام گ سکوم گ وانون تنوین گ ادغام گ اکور تک کی یا را میم لام واو نون می ہا کور سکوم گ وانون نو ت تنوین گ فحتن می گ اکورن اس کم گ وانما می دی اکور ایک کول لگین کی می جہنی یم کیانی ادغام ए नमवेस कुरी के फिलावळे ग बुन दीफवान फदैं नूनु सुकुना फहतु ग ओन्न अकुरु एई एक कलिमा गे दे अकुर वेज्जि कम ग वानामा एतांग ग वाणी इदगाम नु एतांग अकुर वेनी इजहार मुतलक इदगाम क वाणी नूनु सुकुना आदि फहतु ग ओन्न अकुरु दे कलिमा गे दे अकुर वा कम ग वानामा जहदा के बला

0: وما أنت عليهم بوكيل.
1: أمي نقول روضة بن ديبا سكوم يجمع نونا تنوينو كي قواعد وتوقع تريج أننا إدغام كيا قواعد إدغام واقع بن ديبا
0: إدغام كرهني إخفاء كرما إدغ
1: سكوم يجمع نونا نوة تنوينو فهاتا idgham ge akur taw ge tereng akureng asikam ga wanama sukum ge wanun nu tanwin fahat ge onna akura ekkol lagin kiyun ei idgham kurmaki idgham ge sukum ge wanuna tanwin ge idgham ge akur takaki ya ra mim lam waw nun mi ha akuru sukum ge wanunen nu ta tanwin ge fahatan mi ge akureng asikam ga wanama mi de akuru ekkol lagin kiyun mi jeheni yam mi keni idgham ए नमवस कुरी के फिलावळे ग बुण दीफवान फदैन नून सुकुना फहतु ग ओन्न अकुरु एई एक कलिमा ग दे अकुर वेज कम ग वानामा एतांग वाणी इदगाम नु एतांग कुरवेनी इजहार मुतलक इदगाम क वाणी नून सुकुना आदि फहतु ग ओन्न अकुरु दे कलिमा ग दे अकुर वा कम ग वानामा जहदा के बा

0: रंदोदी।
1: रंदोदी भी प्रोग्राम का हिमनालों में नने खुलाफा और राष्ट्रों के तेरे उमर पर लखता प्राणी अल्लाह हनु के है अपलागुले रीति वाहकता गाफ को किर अब्दुल्ला फारुक हसन दिवही भात तर्जमा को दिवा फावा मी वाहकते नवेदनी अली राजी
2: दिफाई मरुकस्तं हिद्दवमुका बल्लवा कंदत्त सिफेंतिबे तंतना दिफाई मरुकस्तं हिद्दवमुगावस तनुगे व्याफिनशा मूसम वर बोडा बल्लवा गेगे कुरमतीका हामतं ओन्नाने गोता मगुतका गोल्थोगा एकशीगं वा फुडामिं बेहेट्टेवम समाल कंदेव्वे मिगुतुन सिफानटका बिना कुरवडु रर्र कमगावा कूफाया बसराया फुस्ताता एनुविस रर्रशके मगुतका गोल तहु गहुन्नंचे हे मिंतव्विस खुद उमर गफान के एकपडुं लिववा फुनुवि सिफाना बेहे आम ओसोलत लश्कर दतुर कोफा दायरु अबदवस हुकुरु दुवहु आराम कुरमा मडुकुरा गुतं हमजिसवे सिफान न चुट्टी दिनमुगे कवाद हमजिसवे दुरु सरहद तक खास वफाति बेसिफैना आहार को इफहारु नुत देफहारु छुट्टी देवा हतर मस्तु हवर गिन दुहु रशम बेरुका तिबुमका मजबूरे नुकुरवा मेहुरि हाफा सेहत के देव माए क्वेस सिफांगे हलविकमा होशियार कमा अमर कियामन तिरुमा उणिकमे नाना ने गुत्तका मेदु वरपुडा समाल कंदेवे कोमे लश्कर कव्यस हिसाब बलहट्टाने मीहका खजानदार का फंडियार का वरगिन तरुचमान लेवे वरगिन खंडिफार बेसवरिना आम बेसवरिं अयजन गुरेवे सिफांगे कोर्ट तंग फदेमा हिसाब वलहाटाने मीहुना तरुचमानुना डॉक्टरुं सिफांगे तेरेगा थिबेगुं हम जहुमगे फेशुमकी उमर गुफान एडुवे मि व्यवर्त अरबिंग तिरेगा कुरी जमाना हंगुराम कुरे मुंदिया गोतकी देफरातुं देब्यागण नुक्वे एमे फुरतम देफरातुं फहुदवानुं मैदान फ्याबा हमल दिनुं एग फहुगा आम हमलय फेशमुं एव्विस इंतिजाम नेति देफरातुं थाला फुलमुं गंदियुं नमस इस्तामतीं एस मै रसूलाग जमानुगा हंगुराम तफेशमुं हंगुरामे सफ हेदुमा देफरातुगे आरिमच्चं एकि बेकलुं वेरिकुरे वुमा लश्करुगे एम इस कमांडर का मै रसूला हुन्नवा गोतं हमचे हुनु नमस हंगुरामेगे फन्नु तहुगा रूमीना फारसिंगे निस्बतुं मुस्तिमुंतिबी फरफहतुगा एम फुरतम तावबीनागे उसूलुं इस्तामी लश्कर रुकुरवा लिव्वी हिजरायम फनरवनाहर खालिद बिन वलीद रज़ियल्लाहु अन्हु अमीरुल मुमिनीन उमर बिन खत्ताब रज़ियल्लाहु अन्हु के जमानु का कम्मे लश्करे बार बया बैकुरेव्वी एई कल्ब लश्करु के कमांडर हुन्नवनी एबैग मुकद्दिमा इस लश्करु कना फरातु आरिमति वैफ फरातु आरिमति साका एम फहुब्या तलिया दुश्मनुंगे लश्करुगे खबर होद मट्टका बुरजहा जमाए रुओ फहतुं हमल दिन नुदिन मट्टका साका के फहतु गाति बेब्या राइद लश्कर बोफिना अहा जमल कांदेने हुई होदा मीहुं जमल सवार वेगंति बे मीहुं अस्वारुं फ्यामहुका हंगुराम कुरा मीहुं दुनि दंडवेरिंग में बैबा सिफांग को में मीह कब संगुरा मागा मीह को बेनुं कुरा हुरिहा हथियारे मीह काय को गेंगुलें चहे किल्ला तकं हमले दिनुंगा मस्तमुं एम फुरतम सालंग बेनुं कुरं फेशी मैं रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम के दुआ स्वर्ग उमर गुफान के जमानु का एकम वर बड़ा तरगी कुरेवि लश्कर दतुर को फादायर मगु साफ कुरमा फालं एलमा मिकं कमवेस मिजमानु गावे सिंगमंदा उसुदुं हिंगमंदाने गुन हमदसेवे खबर होदुं जासूस कुरमा खबर होदुं के इंतजाम वस वर फुरि हमें हमदसेवे एकम टका कुदरतुं मुस्तिमुन नवरं एकशेने बाय कुदेवे ए इराका शाम गा कुरी सुरे वजमरि वेगंति बि अरबीन एबामे हुंगे हेदुमा वाहक देखुं फारसी ना ईसा इन्ना एकोई एहं कमुं एमी हुंगे तेरें इस्तांबा बाय मी हुं इस्तांबे कं सिर्रु कुरेव माएको एमी हुं खबर होदमा जासूस कुरुम के खिदमत हास कुरेवे می گترن شام کراگ بای رئیسنا یہودین وس ا خدمت کو دے بمون کن دے ایک بدگا با می ہن گے بنت امبرا با می ہن نہ دیوما وار کنڈوا لبم فدا عنایت دیوم گن دے عمر بن الخطاب رضی اللہ عنہ گے عسکری انتظام تو گے ترین ایم اف ا کولوے کم کی اتکن ہا سیفن تفات اتکے قوم تہ گا اسلامی دولت گے ویر رشا اتکے میل درگا حرکات تر بمن دائر ایبا میں ہنگ تیرے گا ہنگا مندہ کوریہا کمگی صاف خبر عمر گفانا لبی وڈا گن نو مندہ کن کم میں لشکر گا کم میں تنگ گا عمر گفانا گا خاص جاسو سنتی بے اہن کمون ہنگا مندہ ہوریہا حادثات ہے گی خبر وگتن عمر گفانا گا اریہا فن ومن گن دے نتیجہ آگے گتن سیدھا ایک لے فان لشکر گا ہنے اومے کے ایک گتا لشکر گے مچہ عمر گے فان گے نفوز ہنگا مندیا سرکار ہنگے وہ فاروقی خلافت فدر فاوا دائرہ گے تنوس کما اتاودت گے سرحد گا ہمینے قوم تاو گے تفاتو کما دین تاو گے فرق بڑو کما داری کھڑو تا گنا کما ایک بس دولت گے سرحد گے ایک کھڑوں انے کھڑا آمو فاوتی امنو امان کما ہمچے ہوں شکنے دنیا گا ایبائی کو دیکھے می ہم بیروتوی سیاسی ورین ونی افدفا ایبائی گی ویری کمگ تیرے گا ایبس میہ کا بوہ لالا نکرون ورین ونی فنفا نمس ایبائی می ہم نامدو رائیتون جہیلون وی تھانے گا بغاواتو گا اثرن افدے گیرا غانونا ہمیا انصاف فرگہن ایلالا انیا ویری حرکش سیاستو ہنگو مگ سببوں ایفد میہوں گے اصول کی میہ کو کشک کرائی را ای میہ گمڑی آئی لا حفا حیر کرن کندت تو ثابت کرمگا ہکا یگینو گے بدلگا ہیگ مچہ برویتی بے وحشی عدب تدینو آبادی تن اندہ علیان حدالو می انسانو تمدننا تحزیبا درگا وحشی کمگا تی بے دوسورا اکنی حاصل فا اکمنو ترگی وفا با دنیا گا میاد ویس کانتا تنگا مند آگوئے رائیتو نا دیوے منی ونکن نمیس فارو کی خلافتو کے ایویس کمک گا زرگ کے ممبر ویس انصافا دورا گوس فینوئے فارگا بے بے فلونا عمر کو فانو کے فارگا بے بے فلونا عمر کو فانا لبیڈا گے نوی رائیتو نا کی کیا من تیری بے کا بما آئے کو ایکلے فانا گموشو کے بار کو بینوں کربن جہی وڈا نگنوی کمان ہی فلوون اکشی گن بے نمیس ای حقی گتے نو امیر المؤمنین عمر رضی اللہ عنہ کے رئیتوں کے تیرے گا پر خاص دباوتی کے بائی کوئی منے ابائی کی رومی نا فارسین ایتک زمان باندن بڑو دے ایمپایا ہنگا فاوا دبامی ہوں اہن کمون ابامی ہونا اہن بائیگ رئیتوں کمگا ومکی فسیحن قبول کروے فدکم کرنوے انے بائیکی خلیفہ کمکی بنو حاشم نواتا بنو امیت کے حق کمگا دکے پائے عمر رضی اللہ عنہ کی اے دیون ہیں کرے ون ہے کھا نسبے وابے کھلے نو انے کلوں عربی نکی منیون کم لوب کرا ادی امیل گوتنگ فاٹا پائے اسلام دین امگے کورین عربی کرا اے ویری اگے ویری کمگ دشگا اے دولت اگے گتگا ہم جے پانو اوننی میدنے سبب آہورے عمر بن الخطاب رضی اللہ عنہ عربی انگا منیون کم گا روحا امیل گویتن اببا وین لبا ادکی تو اکمان اکالی فان دیوی اتر ترحی بے ورگین فہر آم جلسات ہوگا اکی اکی میہوں عمر گا فانن ابس جہل منتی فارگا منیون کم آئے کو فارو کیا فاوے ادکی تو ادب ورکم گے سرحدن بیر واحسابا فارو کیوں گنگس فائے نمس عمر غفانو گندوی اکن قبول کروا اکما ترحیب دفمو اہن کما اکوس عمر غفانو دکے میہن جہلن واوری اکلی غفانو خالد بن ولید رضی اللہ عنہ شام کراگ اسلامی لشکر کمانڈر کم وکی کروومو ایوس میہکن اکما فیا وڑن اڑا کنو کرونو ایرو شام کریا ایراغو کراگ ایمن خالد نہایت تائید کرم گندیا اہن کما ایکوس خود خالد ویس ایوس آر بارے نو دیکھونو امیر معاویہ رضی اللہ عنہ یا عمرو بن عاص رضی اللہ عنہ کی اتر تعارف کا بین فلو نوانے دے بے فلو ನಮಸ್ ಎದ್ದೆಬೇ ಕಲಂವೆಸ್ ಉಮರುಗು ಫಾಣುಗೆಂಗುಳುವಾ ಅಳುನೆಕೆ ಎವ್ವರ ಎಕಲೆಗೆ ಫಾಣುದಕ್ಕೆ ಬಿರುಫುಳುಗೆಂ ವಡಾಗೆನ್ ನವ ಈರಾನುಗೆ ಫಾತಿಹ ಸೈಯದ್ ಬಿನ್ ಅಬಿ ವಕ್ಕಾಸ್ ರಜಿಯಲ್ಲಾಹು ಅನ್ಹುಗೆ ಮಚ್ಚಂ ಹುಶೇಳುನು ಆದಾಯಗೆ ಶಕ್ವಾಯ ಬೆಲ್ಲವು ಮಟ್ಟಕಾ ಮದೀನಾಯ ವಡಾಗತುಮಂ ಎಂಗೆವುಮು ಎಕಲೆಗೆ ಫಾಣುಜ್ಜಿಹಿ ವಡಾಗತಿ ಎವ್ವೆಸ್ ಉಸುರೆ ದೆಕ್ಕೆವುಮ ಕಾಣುಲಾ ಮದೀನಾಯ ವಡಾಗನ್ನವ ಶಕ್ಕೆನ್ನೇ ಎವ್ವೆಸ್ ಮುದರ್ರಿಬೆ ನೂತ ಎವ್ವೆಸ್ ವೆರಿಯಗ್ಗೆ ಹಯಾತುಂ ಮಿದ್ದನ್ನಿವಿ ಕಾಲ ನಮೂನಾತಗೆ ಫಹರಿಗ್ಗಾವೆಸ್ ಫೆನಿವಡೆ ನುಗಂಡವ
1: ಕುಲಪಾವು ರಾಷ್ಟ್ರಗೆ ತೆರೆ ಮಮರ್ಬಣ ಹತ್ತು ಪ್ರದಿಯಲ್ಲೋ ಅನ್ನುಗೆ ಹಯಾಪ್ಲಾಗುಳೆ ವಾಹಕತೆ ತನ್ನವಾದಿನಿ ಅಲಿ ರಾಸಿ ಮಿ ವಾಹಕೆ ಕೀ ಕಾಫ್ ಕೊಕ್ಕಿರಿ ಅಬ್ದುಲ್ಲೋ ಫಾರೂಕ್ ಹಸನ್ ದಿವಿ ಬಹ ತರ್ಜಮಾಕೋ ನಿವ್ವಾ ಫಾ ವಾಹಕೆ
0: ರಂಗ್ ದು